पानी दारे गरे सानी भरे दानी भाबा गरे सा आवे कौन ने का पानी दारे गरे सा भरे रे सा गबर दारे दा रे सा भाबा गरे गबर गरे गबर गरे सा आ आवे।